0: आभाळातून पडली काकरी कशाची शेंडी वाकरी. रसिक हो, ह्याच गाण्यासवे सादर करण्यात आलेला आजचा आपला हा एक तासाचा स्वरतरंग कार्यक्रम काही क्षणात पूर्ण होणार आहे. आशा आहे आम्ही निवडलेली गाणी तुम्हाला खचितच आवडली असतील. याच कार्यक्रमात उद्या आमची भेट होईलच, तोपर्यंत विशेष काळजी घ्या, आपला रविवार आनंदाने जाऊ द्या, सुरक्षित रहा. ह्याच मधुर भावनेने मी तुमची रजा घेते. शुभ दिन व नमस्कार.
1: गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर गर